सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपमा गोली लागेर घाइते भएका 22 वर्षका रविन्द्र मेहताको मोदीलाई चुनौती बन्दै युवा आक्रोश शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतमा विभिन्न प्रवेश परीक्षाका प्रश्न पत्र एकपटक चुआउट भएको विरूद्धमा जेएनजी पुस्ताका युवा सड़कमा उत्रिएपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधान केही दिन अघि पदबाट राजीनामा दिन बाध्य भए। प्रधानको राजीनामाले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई तत्कालीन संकटबाट केही राहत दिए पनि युवामा बढ़दो असन्तुष्टि र बेरोजगारी समस्या सम्बोधन तथा शिक्षा प्रणालीमा सुधार ठूलो चुनौती देखिएको छ। प्रश्नपत्र चुहावटका घटनामा संलग्नमाथि छिटो कार्यवाही गर्न मोदी सरकारले फास्ट ट्र्याक अदालत गठनको घोषणा गरेको छ। साथै सरकारले परीक्षा प्रणालीमा सुधार गर्न प्रविधिविद नन्दन निलेकणीलाई नेतृत्व दिएको छ, तर विज्ञका अनुसार युवाको असन्तुष्टि सम्बोधन गर्न यति मात्र पर्याप्त छैन। युवाको गुनासो छ, अहिलेको प्रणालीले उनीहरूलाई पर्याप्त रोजगारी अवसर दिन सकेको छैन र रोजगारी पाउने किसिमको शिक्षा पनि छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेख पास भएर द्विपक्षीय व्यापार शुरू गरेका छन्। लिपुलेख पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट 56 किलोमिटर भित्र पर्छ। भारत र चीनले शनिबारबाट लिपुलेख पास हुँदै द्विपक्षीय व्यापार शुरू गरेका हुन्।
2: नयाँ सरकार गठनका लागि गठबन्धन गरेका नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएका छन्। नैतिक रूपमा संकट र राजनीतिक रूपमा अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाह संवैधानिक व्यवस्था बमोजिम अबको 8 दिनपछि कुर्सीबाट स्वयं हट्नुहुने भएकाले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने गठबन्धन दलले जनाएका हुन्। सरकार गठन भएको 2 वर्ष पुगेको अवस्थामा सरकार अल्पमतमा परेपछि विपक्षी दलले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा लैजान सक्ने कानूनी व्यवस्था छ।
1: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली शुरू गरेसँगै देशभर सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी सेवा धेरै जसो कार्यालयमा 19 दिनदेखि ठप्प भएको छ। सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै। कतै कतै भने छापिसकेका लाइसेन्स वितरण गर्ने लगायत अधिकांश आंशिक सेवा सञ्चालनमा छन्। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा बेखबर बनेको छ।
2: सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकट व्यवस्थापनको पुनरावलोकन गर्ने तयारी गरेको छ। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब कतार संयुक्त अरब इमिरेट्स यूएई कुवेत ओमान बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको हो।
1: बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर इतिहासकै न्यून अवस्थामा रहे पनि किन कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री सोनिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरूलाई प्रश्न गर्नुभएको छ। हिज मंगलबार सीईओहरूलाई अर्थ मन्त्रालयमा डाकेर अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसाय किन लगानी विस्तार गर्न हिचकिचाइरहेका छन्, ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको किन बढ़न सकेको छैन लगायत प्रश्न गर्नुभयो। बैठकमा अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा रहेको अधिकांश तरलतालाई उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेकाले यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ वा कि निजी क्षेत्रको आत्मविश्वासमा भनेर प्रश्न गर्नुभएको थियो।
2: आफ्ना माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले विगत केही दिनदेखि स्वास्थ्य क्षेत्रमा एकपछि अर्को आमरण अनशन शुरू भएका छन्। स्वास्थ्य क्षेत्र सुधार, पेशागत असन्तुष्टि र श्रम सम्बन्धी माग सम्बोधन हुन नसक्दा स्वास्थ्यमा एकपछि अर्को आमरण अनशन शुरू भएको हो। वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा गराउन सुदूरपश्चिममा गएर अनशन शुरू गर्नुभएको थियो। केही दिन अघि मात्रै सरकारसँग सहमतिपछि उहाँले अनशन स्थगित गर्नुभएको थियो। पछिल्लो समय नर्स ज्योति राणाभाट विगत 6 दिनदेखि आमरण अनशनमा हुनुहुन्छ।
1: चीनसँगका प्रमुख नाका तातोपानी र रसुवागढ़ी गत वर्ष बारम्बार अवरूद्ध हुँदा नेपालमा तीव्र गतिमा भइरहेको विद्युतीय सवारी ईभीको बजार सुस्ताएको छ। आयातमा गिरावट आएसँगै यसै महिना हुने 2 ठूला अटोमोबाइल प्रदर्शनी अघि नयाँ मोडलहरू सार्वजनिक गर्ने व्यवसायीहरूको योजना समेत चुनौतीपूर्ण बनेको छ। गत आर्थिक वर्ष 2082-83 ईभी आयात 24.03% घटेको भन्सार विभागको तथ्याङ्क छ।
2: सड़क छन् तर सञ्चालनमा छैनन्। बिरामी हुँदा अस्पतालसम्म जान सड़क समस्याले स्थानीय बासिन्दाले निकै शास्ति खेप्नु परेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा सड़क सञ्चाल विस्तार भएको लामो समय भइसक्दा पनि बिरामी बोक्न कालीकोटमा अझै स्ट्रेचरकै भर पर्नु परेको छ। पलाता गाउँपालिका 3 का 45 वर्षीय जिमिसरा रोकाएको आगो सल्काउने क्रममा शरीर जल्यो। उहाँलाई अस्पताल लैजान सड़क सुचारू नभएकाले स्ट्रेचरमै राखेर लानु पर्यो। जलेको शरीर स्ट्रेचरमा बोक्दा झन समस्या हुने भएकाले तत्काल हेलिकप्टरको व्यवस्था गरेर उद्धार गरियो। खानाचक्र नगरपालिका 11 का नरिमाने दमाई पनि बिरामी हुनुभयो। सड़क त थियो तर सञ्चालनमा नभएकाले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल ल्याउनु परेको थियो।
1: नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारलाई थप पारदर्शी विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने उद्देश्यले प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ। बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति अन्तर्गत रहेको रेगुलेटरी रिफर्म एजेन्टलाई कार्यान्वयन गर्ने उद्देश्यले बोर्ड नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरेको जनाएको छ।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइए पनि अझै 10 मध्ये 8 जनाले सामाजिक सञ्जालमा सक्रिय रहेको एक सरकारी अध्ययनले देखाएको छ। अस्ट्रेलियाको इन्टरनेट नियामक निकाय ई सेफ्टीले शुक्रबार सार्वजनिक गरेको अध्ययन अनुसार 10 देखि 15 वर्ष उमेर समूहका धेरै जसो बाल बालिकाले गत डिसेम्बरमा प्रतिबन्ध लागू हुनु अघिको जस्तै मार्च महिनामा पनि नियमित रूपमा सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए। यस अवधिमा बाल बालिकाको अनलाइन व्यवहारलाई निगरानी गर्ने क्रम पनि अभिभावकहरूमा घटेको प्रतिवेदनमा औल्याइएको छ।
4: अब खेल खबर। नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवर्धन गर्ने उद्देश्य सहित शुरू भएको 3 दिने खेलकुद सम्बन्धी प्रदर्शनी मंगलबारबाट शुरू भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमको आयोजनामा नेपाल आर्ट काउन्सिलमा शुरू भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्नुभयो। पहिलो दिन राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता र तेक्वान्दोका सफल पूर्व खेलाड़ी दीपक विष्ट लगायतले खेलकुद प्रदर्शनको अवलोकन गरे।
3: अब विचार विश्लेषणको पालो। रेबीज विरूद्ध सचेतना र रोकथाम शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार नागरिक दैनिकमा छापिएको छ। कुकुर वा अन्य जीव जन्तुले टोक्न साथ पानीको धारा खोलेर घाउमा साबुन पानीले कम्तीमा 15 देखि 30 मिनटसम्म धोएर सफा गर्दा पनि करिब 90% रेबीज संक्रमणको जोखिम कम हुने गर्छ। त्यस लगत्तै झिलोमा 72 घण्टाभित्र अस्पताल पुगेर टिटी होइन रेबीज खोप 0, 3 र 7 दिनमा 3 मात्र लगाउने, घाउ गहिरो वा ठूलो वा धेरै ठाउँमा टोकेको भए इम्युनोग्लोबुलिन खोप लगाउनुपर्छ। रेबीज लागिसकेपछि उपचार नभई मृत्यु अवश्यम्भावी भएकाले रोकथाममा उपचार र टोकिहालेपछि प्राथमिक उपचार गर्न उत्प्रेरित गर्नुपर्छ। प्राथमिक उपचार मात्रै पनि सकेसम्म छिटो गर्न सकेमा रेबिज रोगको जनावरले टोक्दा पनि रोग सर्ने सम्भावनामा 90% कमी आउँछ।
4: किन कुनै देश बर्बाद हुन्छ शीर्षकमा सीके लालको विचार कान्तिपुरले छापेको छ। श्रीलंकाले इतिहासमा जतिसुकै ठूला त्रासदीहरू भोगे पनि त्यहाँका नागरिकको धैर्य, आत्मबल र मुस्कुराउने बानी कहिले सकिन। आँसुको यो टापु विस्तारै फेरि बौरिँदै गरेको देखिन्छ। पर्यटन क्षेत्र पुनः जीवित हुँदै गएको छ। सबै समुदायका सचेत नागरिक पुराना घाउ बिर्सेर नयाँ भविष्यतर्फ अघि बढ़दै गएको देखिन सकिन्छ। व्यक्ति होस् वा देश, समय कसैका लागि पनि सधैँ एकनाश रहँदैन। आँखाबाट खसेको आँसुको थोपा आज पीड़ाको प्रतीक हुन सक्छ, तर भोलि त्यही संघर्षबाट फेरि एउटा चम्किलो र सुन्दर मोती जन्मिन सक्छ। सायद देशहरूको जीवन पनि त्यस्तै हुन्छ। अन्तत अदम्य आशावादिता नै संसारको अन्तिम सत्य हो।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
5: एक नम्बर सुन्न, असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका मारवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार।
4: प्रोप्राइटर खड्ग विश्वकर्मा।
6: सम्पर्क नम्बर 98 4 23 65 82।
5: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
7: फोन नम्बर 98 11 33 96 97।
8: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का संखुवा सभा।
5: सूचना संचार र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीवास, खातबारी 3 झरीथुम्का संखुवा सभा।
9: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले बिहान 6 बज्यो।
10: इस नेपाल सम्बत 1146 साउन कृष्ण पक्ष को सप्तमी तिथि।
11: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
10: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्था सहज पार्न मुख्यमन्त्रीद्वारा सरोकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश।
11: 500 बढी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीन संघको नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनशनमा।
10: बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन, संस्था स्तनपान कक्ष अनिवार्य रूपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई पर्याप्त स्तनपान गराउन समस्या।
11: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
10: र कराटेकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह अरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: साझा खबरको सबैभन्दा शुरूमा, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूको माथिको धरपकड रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको प्रसंग।
11: सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन आदेश जारी गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनाई गर्दै उक्त अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोमाथि रेडियोकर्मीहरूमाथि धरपकड गर्ने, रेडियोकर्मीहरू विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आन्दोलन यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ।
10: यसबीच सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्धको रिटमा सरकारलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश गरेको छ। राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतमा सुरक्षा र संरक्षकीय दायित्व सुनिश्चित गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीश डाक्टर सुवेदीको एकल इजलासले नै हिजो आदेश जारी गरेको हो। अधिवक्ता कुमार थपलियाले दर्ता गरेको आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई 15 दिनभित्र जवाब पेश गर्न भनिएको छ। मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहित 8 निकायलाई विपक्षी बनाइएको थियो। यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेकको समयमा जवाफ दिन भनिएको छ। सूचना म्याद पाएका मितिले 15 दिनभित्र विपक्षीहरूको हक महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्नु आदेशमा भनिएको छ। मुलुकभरको 74 कारागारमा हाल 26,843 कैदी बन्दी रहेका छन्। मानव अधिकारवादी संस्था एडभोकेसी फोरमको तथ्याङ्क अनुसार गएको 9 वर्षमा 44 मृत्यु विवादित बनेका छन्। यी घटनामा अधिकांश पीड़ित सीमान्त समुदायका छन्। इन्सेकको तथ्याङ्क अनुसार 5 वर्षमा प्रहरी हिरासतमा मात्रै 21 जनाको मृत्यु भएको छ। इन्सेकले प्रत्येक वर्ष हिरासतमा मृत्यु भएकाहरूको तथ्यगत विवरण पनि प्रकाशित गर्दै आएको छ। विवरण अनुसार कारागारभित्र प्रत्येक दिन जसो कम्तीमा 1 जनाको मृत्यु भइरहेको हुन्छ, तर केही मृत्यु भने विवादित हुने गरेका छन्।
11: सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त र घोषणा भएका सहकारीका बचतकर्ताको मात्रै पैसा फिर्ता गर्ने सरकारको नीति छ तर अहिले 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन तर सरकारको प्राथमिकतामा पनि परेको छैन। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार रहेका छन् भने बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना रहेको छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितहरूले गुनासो गरेका छन्। आफूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ। त्यस्तै मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र 800 भन्दा बढ़ी सहकारी विरूद्ध र 894 उजुरी परेको पनि जनाएको छ। संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् भने समस्याग्रस्त सूची बाहिरका सहकारी बचतकर्ताको पैसा अझै अन्यलमा रहेको छ।
10: स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिइसकेको छ। विभागले स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य लागू गर्न भनेको हो। विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित, सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण, आमाको स्वास्थ्य तथा स्तनपान मैत्री वातावरण प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ। सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्ड अनुसार स्तनपान कक्ष स्थापना गरी नियमित सञ्चालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन पनि दिइएको छ। सरकारले शिशुको पहिलो छ महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि दुई वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सिंहदरबार लगायतका स्वास्थ्य बाहेकका अरू मन्त्रालय र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए पनि यो अरू सरकारी कार्यालयमा अभियानको रूपमा स्तनपान कक्ष स्थापना हुन सकेका छैनन्। सबै सरकारी कार्यालयमा स्तनपान कक्षको अभावमा कामकाजी महिलाहरूले पनि चाहेर शिशुलाई पर्याप्त स्तनपान गराउन पाएका छैनन्।
13: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बत्तलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ। बाँसगढीकै सिर्जना र शैली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
14: बच्चालाई यही ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन, हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुलेलो समेत हुने भएको छ। बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
13: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
15: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के स्तनपान कक्षहरू शिशुसेर कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ।
13: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
16: बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, बच्चाले 6 महिनासम्म आमाबाट लिएर आएको हुन्छ। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्व हो।
13: नेपालले 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़कको सुरक्षाका लागि ध्यान नदिँदा पहिरोको प्रभाव बढ्दै
17: त्यहाँबाट चाहिँ पहिरो जान शुरू भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्।
10: चीनसँगको नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो। नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनसनमा। बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्व विहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता, सद्भाव सबै धर्मको सन्देश हो।
19: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
20: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
18: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
19: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
11: आजको कान्तिपुरको पहिलो पृष्ठमा साग गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर प्रकाशित छ। सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनैतिक नेतृत्वको विश्वास नै कायम राख्न सक्यो। सुनसरी तनावपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट ब्रिफिङ लिँदा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टिकेन्द्र कार्कीलाई बोलाउनु भएन, गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा चीनसँगका नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो शीर्षकमा कृष्ण प्रसाईको खबर छ। र स्वागढ़ी र तातोपानी नाकाबाट गत आर्थिक वर्ष विद्युतीय सवारी साल आयात 24% कम र यसै महिना हुने दुई अटो मोबाइल्स प्रदर्शनीमा नयाँ मोडल सार्वजनिक गर्न समेत चुनौती बनेको व्यवसायहरूले बताउँदै आएका छन्। लाइसेन्स सेवा कतै ठप्प कतै आंशिक शीर्षकमा विमल खतेडाको खबर छ। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। त्यस्तै भित्रपृष्ठमा नेपालको विरोधलाई व्यवस्था लिपुलेक पार्श हुँदै भारत चीन व्यापार शीर्षकमा अर्को खबर छ भने उद्योगी मुन्द डाको घरमा छापा माने एसएसपी कटुवाललाई स्पष्टीकरण शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
10: नागरिक दैनिकमा देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा मधुजन पाण्डेले लेख्नु भएको खबर छ। गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्न बाध्य छन्। काठमाडौँ उपत्यका अहिले देशभर ग्यास अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि 10 दिनसम्म एक सिलिण्डर ग्यास पाउन नसकेको उल्लेख गरिएको छ खबरमा। गोर्खापत्र दैनिकमा ग्यास आपूर्ति सहज बनाउन पहल शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको छ। सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल थालेको हो। एक सातादेखि उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बन्धित निकाय र सरोकारवालाहरूलाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो। असार 31 गतेदेखि बजारमा पूर्ण तौलको सिलिण्डर वितरण शुरू भएकाले माग बढ़दा बजारमा ग्यास आपूर्ति असहजता देखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार ग्यास आयात बढ़ाउन कूटनीतिक पहल भइरहेको छ। अनावश्यक रूपमा ग्यास संचय नगर्न र हल्लाको पछि नलागी आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरिएको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। भित्री पन्नामा बैंकिङ प्रणाली सुधार्ने अर्थमन्त्रीको प्रतिबद्धता शीर्षकमा खबर छापिएको छ। निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको हो। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकार सरकारले पुनरावलोकन गर्ने तयारी गरेको उल्लेख गरिएको छ। अर्को खबर, जापानमा नेपाली पाठ्यक्रम शीर्षकमा रुबी रौनियारले नागरिक दैनिकमा लेख्नु भएको छ। जापानमा नेपाली पाठ्यक्रम पढ़ाउने एभरेस्ट इन्टरनेशनल स्कूलमा नेपाली मूलका साथै जापानी र अन्य देशका विद्यार्थी समेत त्यहाँ पढ़िरहेका छन्। भित्री पन्नामा छापिएको छ आर्थिक कारोबार दैनिकमा ईपीएस भाषा परीक्षामा 9 दिनमै 68,000 आवेदन, बुधबार रातिसम्म 75,000 पुग्ने अनुमान शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनशनमा शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी 1700 इन्टर्न डाक्टर अध्ययन गरिरहेका छन् तर निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्यूटी तालिका स्पष्ट छैन। नर्सहरू आन्दोलनमै रहेका बेलामा चिकित्सकहरू पनि अनशनमा बसेका हुन्। झापा इलाम सदरमुकाम जोड्ने सड़क अवरूद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षाकर्मी शीर्षकमा चिरञ्जीवी घिमिरेले नै झापाबाट लेख्नु भएको खबर छ। इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्ग समेत अवरूद्ध बन्दा त्यहाँ स्थानीय नागरिकलाई आउजाउ गर्न समस्या भएको उल्लेख गरिएको छ। थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगंजमा फेरि तनाव शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। स्थानीयले रूख ढालेर गरे सड़क अवरूद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रविन्द्रको शव बुझ्न मानेनन्। गोल बजारमा पुगेको छ गृह मन्त्रालयको छानबिन टोली। सिराहाको गोल बजारमा 5 दिन अघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड आगजनी सम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली छानबिन थालेको छ। कार्यान्वयनमा आएन प्रहरीलाई पोशाक बापत नगद दिने गृहमन्त्रीको घोषणा शीर्षकमा खबर छापिएको छ भने सुकमासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकमा कमलराज भट्टले खबर लेख्नु भएको छ। अर्को खबर, बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन भएको बारेमा छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, अध्यक्ष नियुक्तिका लागि आवेदन संकलन गरेको 2 महिना बितिसकेको छ, बाँकी प्रक्रिया भने ठप्प देखिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने आवेदन दिएका उम्मेद्वारहरूको मूल्यांकनको काम भइरहेको बताउनु भएको छ। गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएको प्रति प्रहरीले माफी मागेको बारेमा विराटनगरबाटै लेखिएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। बेलायतमा बालबालिकालाई दिइने नियमित खोपको दर घटेको एक अध्ययनले देखाएको छ। खोप विरोधी गलत सूचना र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई यसको प्रमुख कारण मानिएको सार्वजनिक स्वास्थ्य विज्ञहरूले बताएका हुन्। धेरै अभिभावक खोप विरूद्ध विचारधाराका कारण आफ्ना बालबालिकालाई खोप नदिने गरेको समेत उनीहरूको भनाइ छ। स्वास्थ्य सेवाबाट पहुँच कठिन हुनु, चिकित्सकसँग नियमित सम्पर्क हुन नसक्नु, खोप लगाउने स्थान टाढा हुनु र नवजात शिशुको हेरचाहमा व्यस्त अभिभावकले खोपको समय छुट्याउन नसक्नु जस्ता कारणहरू पनि भूमिका खेल्ने अध्ययनले देखाएको छ। बेलायतमा यो समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको हो। इंग्ल्याण्डमा 5 वर्ष उमेर पुगेका बालबालिका मध्ये 4 प्रकारका खोप विरूद्ध सुरक्षा दिने 4-in-1 खोप लगाउने दर 2014 89% रहेकोमा अहिले 81% झरेको छ। त्यस्तै दादुरा, गलगाँड र रूबेला विरूद्धको 2 मात्रा एमएमआर खोप पूरा गर्ने बालबालिकाको दर पनि 1 दशक अघि 88% घटेर 84% पुगेको समेत अध्ययनले देखाएको छ। अमेरिकी विदेश मन्त्रीले हर्मुजबाट थप जल जहाजहरूको आवतजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा कुनै पनि सहमति नभएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रालयले वार्तामा प्रगति भए पनि सहमति हुन नसकेको दावी गरेको हो। तर हर्मुजमा कुनै अवरोध बिनै जहाजहरू नियमित रूपमा आवजाउ गरिरहेको समेत उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी जारी रहे अमेरिकी युद्ध तोपहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकारले इरानी सेनाले देशमाथिको दबाव र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर प्रकाशित गरेका छन्।
10: साझा खबरमा अब खेल खबर। करान्तिकी स्टार एरिका गुरूङ र नेपाली टी20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा दुवैजना वर्ष खेलाड़ी घोषित हुनुभयो। अवार्ड सहित दुवैजनालाई 25,000 रूपियाँ प्रदान गरिएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षतिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। छनौटाउन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, युएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। युएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिक इन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नागभी एसिसीका पनि अध्यक्ष रहनु भएको छ।
2: पहिरोको जोखिम कम गर्नका लागि अप्नाउन सकिने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: खानेकुरा त सधैँ दिनै नखान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
22: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छ र समाधान पनि थालमै हुन्छ।
3: गर्भवती हुँदा के खाने?
22: स्तनपानको मात्रा कसरी पुर्याउने?
3: शिशुलाई कहिलेदेखि थप खाना दिने?
22: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
3: यसको जवाब अनुमानमा होइन,
22: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
3: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8
22: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब पहिरोको जोखिम टार्ने उपाय। बर्खा लागेसँगै देशका विभिन्न भूभागमा पहिरोका घटनाहरू पनि बढ़दै गएका छन्। पहिरो जानु अघि नै रोकथामका लागि अप्नाउन सकिने उपायका बारेमा साथी सुशीला श्रेष्ठले पहिरो विज्ञ डाक्टर वसन्त राज अधिकारीसँग कुराकानी गर्नुभएको छ।
17: पहिला त के हुन्छ भने सर्फेसको माटो बगाउँदै जान्छ, त्यसपछि अलिअलि अलिअलि खाल्डो पर्दै गर्छ, त्यसलाई हामी हिल इरोजन भन्छौँ। त्यसको अझ गहिरो हुन्छ, त्यसलाई हामी गल्ली भन्छौँ होइन। गहिरो हुँदै गर्दा वरिपरिको पनि तान्दै जाने भयो नि त, त्यसले झन पहिरो ल्याउँदै जाने भयो भनेपछि त्यस्तो चाहिँ रोक्नुपर्छ। ट्रास रूपमा तह तह गरेर बनाउने, त्यस्तो अरूहरू पनि छन्। तर मुख्य कुरा चाहिँ पानीलाई त्यहाँबाट बग्न नदिनु।
23: भल कुलो तर्काउने भन्थ्यो, गर्दा चाहिँ के कसरी गर्न सकिन्छ?
17: हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी ल्यायो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जथा पनि बग्ने भयो। अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भनेपछि एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
23: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो भने अरू के?
17: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने, घाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छन् खेतहरू बनाउने, पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यो चाहिँ बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ, त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
23: अलि भिरालो छ, माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलोसँग पाउने, सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
17: पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो भएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
23: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि गरिदिनु भएको पनि देखाएको
17: थियो। त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भने अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त। कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
23: त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छै हुँदैन त्यो?
17: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनुहुन्छ नि त्यो चाहिँ कम हुन्छ। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरा जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलिक धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काललाई बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टाल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
4: पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: देशभर ग्यासको कृत्रिम अभाव आपूर्ति व्यवस्थापन सहज पार्न मुख्य सचिवद्वारा सरकारवालासँग छलफल। संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड़ रोक्न सर्वोच्चको अन्तरिम आदेश।
4: 500 भन्दा बढ़ी सहकारीका सदस्यले अझै फिरता पाएनन् बचत। चीनसँगको नाका अवरूद्ध हुँदा इभी आयात घट्यो। नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनशनमा।
6: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य रूपमा संचालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन। कामकाजी महिलाहरूलाई प्राप्त स्तनपान गराउन समस्या।
4: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै। हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी। नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
6: र क्रान्तिकी एरिया एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह एरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान। बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब छपास शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समयमा विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तर फेरि एकाएक केही समयभित्रै त्यहाँ छोड्नुपर्ने अवस्था आइलागेको छ। त्यसमध्येका एकजना हुनुहुन्छ मेडिकल व्यवसायी दुर्गा प्रसाई। यहाँ एउटा बन्द कोठा देखाइएको छ। बन्द कोठाको माथिपट्टि प्रसाई जस्ता देखिने व्यक्तिको तस्विर छ तर नजिकै एकजना महिला टेलिफोनको रिसिभर बोकेर कतै कसैसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ,
7: उहाँ अहिले हुनुहुन्न त, एकछिन यसो थुनामा बसेर आउँछु भनी भर्खर निस्कनुभयो, अब त आउने बेला नि भयो होला।
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेला लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण सम्वाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा,
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुमका संखुवा सभा।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 8 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज

0: भना
1: नक्कैमा फुली रुखैमा गाजर।
2: एक नम्बर सुन र अस्थमी चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
2: 0295602048
0: 9842059801
2: र 9852

0: बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ, सम्पर्क नम्बर 98044-00-332, 98421-12-249।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास FM 104 MHz।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98520607 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत द्र

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: Digital, enjoy with us.

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104।

0: हजुर सन्चै हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जान?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बहिनी बुझी बुझी बुझी ऊ देखाओ के अरे,
4: प्यार से दे रहे हैं, रख लो।
3: देख देख देख, अरे अरे, ये बाप रे बाप, स्टाइल तो ब्लास्टिंग मारे।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट क्लिक पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको सहनशाह

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर 0080 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खर्ग विश्वकर्मा।
3: सम्पर्क नम्बर 98423 65082।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
4: फोन नम्बर 9811 3396 97।

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफै त महादेव कसले देला पर बिहे गर्न बिना जिती नगर है सर।
2: आफै त सानो भाइ, जुत्को दाँत छैन बिहे गर्ने।

0: भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाटका त टुरिस्ट बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।
1: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध,
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
2: सुरुट बिडीको छुट्टा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र शहीद वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
2: दुर्गा ज्वेलरी उद्योग हातबारी एक बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
1: 029562648
2: 98420 59801
1: र 98520

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्धकाली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङ्गा खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी ईसीजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर काटी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हात जारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9852607817 र 0295268017।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: टोलमा जोडौ घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: पाँचथोपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचथोपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचथोपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536556।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपोती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, दस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिङटार, सन्तासभा।
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 98 42 44 47 62
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 98 40 58 0

0: misunderstood suppliers.
1: Hatbari 9 Tumlingkar Songkhua Sabha. एका त ट्याक्रक्क मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो. जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्. उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मङ्गलादेवी थान सुमन चोक. प्रोप्राइटर धनबहादुर रसाइली. सम्पर्क नम्बर 9852517553 र 0295605353.

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानबारीको टुडी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सन्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 98 62 13 93 93, ईश्वरी कटुवाल 98 42 10 76 29 र 029 560 508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98 48 50 17 83।
3: साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: एहे भान्जी,
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासदारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: Digital, enjoy with us.

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादबारी तीन धरिथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचक यो पाथ्रीबाज एफएम को समय हो अहिले रातको 9 बज्यो Check it, check it. You don't need no double rims before you go fight. Then you talk to them. Go ahead, I

0: नाच्न त जाइन्छ अन्त पूजामा खुद नाच्छु भन्दै त जाउन त नाच
1: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ यसो देखाइदिन्छु चिया हो
1: जाउन त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन छ लिङलिङको शाखा अब पाँच खपन छ वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्रे बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97